0: अभी आप आकाशवाणी दिल्ली से प्रोग्राम संदेश टू सोल्जर समाप्त कर रहे थे। मीडियम वेव और एफएम पर यह आकाशवाणी करगिल की आवाज है। सामीन, अब से लेकर रात 10 बजे तक आप हमारी नशरियात मीडियम वेव 684 किलोहर्ट्ज़, मीडियम वेव 1584 किलोहर्ट्ज़, एफएम 1100 मेगाहर्ट्ज़ और मोबाइल ऐप न्यूज ऑन आईआर पर भी समाप्त कर सकते हैं। हमारे अगले ऐलान का इंतजार कीजिए। السلام علیکم میڈیم ویب تر گیان انگی شوش بجی نشبری کل هرتز میڈیم ویب سنوچک ناغب گیان انگی شوش بجی نشبری کل هرتز اب ہم مرگیا شریع چک میک هرتز دونا موبیل اپ نیوز آن آیا ریکا دیو آکاش وانی کرگیلن دیرین ایفرا چک پت پی پروگرام ان کھرے نا بلا وزیر نفرو پان ینتی ختمت لال حفظت پروگرام ین کان ساغی ختمت لنگا چی جونا سلام پو پتو پچان سون شک دیرین ایجا پو برس پوت مائل زی انگی شوش تخ شک وقت پو پی توغی تو صدقا سنسو کسطا پروگرامی گوزو پی کپرا چکت دوایا پروگرام صداقت دی پروگرامی رخصه کنگن مزد سخما قرآنی تلاوت نا ترجمه حجت الاسلام شیخ محمد عیسی حافظی کنه
1: اعوذ بالله من الشیطان الرجیم بسم الله الرحمن الرحیم